गावै को साज करे तन खेहे, गावै को जी लै फिर देहे, गावै को जापै दिसै दूर, गावै को वेखै हादरा हदूर। कथना कथी ना आवै तोट, कथ कथ कथी कोट।

नहीं थी, तेरी मार खाई। रोड़ा से बैठ के सजू जी ने पहली पौड़ी का दुख थी अपनी कमाई का बधाना पा के भेज दी है। जिना सुझना वाला एमना बाद और जिना के गुरु ने विचाई की थी, दास ने सची दर्शन की थी। हम पाकिस्तान तो जिला आ गए तो कह रही सात संगत मेरे गुरु भावे रोड सन, पर जिन्हें रोड़ा उत्ते सतगुर के पास क्या जी ने समाधि लगाई, जो उन्होंने हाथ लाओ तो देखो वर्गे साई साहब जी जिसमें वेद हार कर रोड़ा की तो करी मिठाई, फिर पारी गई तपस्या। क्योंकि सानू तपस्वी बनाना थी, सानू सत सिपाही बना, मेरा सिपाही संत भी बना, जिथे राजपाल उत्ते योग भी बना। इस वास्ते मार्ग में पहला आप पारी गई तपस्या, बड़े पार हर क्यों बनाई। महान क्योंकि घर घर के भी जाके पैगाम दे दुनिया को वाहगुरु का जोड़ बाबा जी बचन करते सर बाणी कह मत नहीं, यह कमाई करके दुनिया को दे। गुरु ने पहला आप कमाई। वे बाबा जी एक वेरी चिमले तो उपर कुफरी एक जगह है, उसके पंच पूर्वमासी का समागम आया, जिस तरह अज भाटा वाली पूर्णमासी तो जिसे लै ख्याल आया चलो बाबा जी के दरबार च हाजरियां भरिए। कुफरी पहुंचे होर भी संगतां दिल्ली तो देहरादून लाहौर चंग मुझियाणा होर किताब शिमले दियां संगतां उत्थे पहुंची। राती दीवान लगा महाराजा पटियाला सारी सेवा बाबा जी की उन्होंने संभाली हुई, बड़ी संगत हुई। राती एक दो बजे समाप्ति हुई, अमृत वेले फिर कीर्तन तो उस वेले हजूरी राजी सन भाई साहब भाई संतर, जिस तरह अजकल बाबा जी ने हजूरी राजी भाई साहब भाई खेत वो किधरे बाहर नहीं, वो तो उसे सर गुरु नानक के पातशाह जी हाजर हाजर जान के साहबान कीर्तन द्वारा हाजरियां भर के कीर्तन सुना के उन्होंने सिक्खी बरसों चौथाए बड़ी मेहनत की उन्होंने बख्शिशा की थी। कैरी खास संगत तो अजकल जिस तरह हजूरी राजी भाई साहब भाई शेर उस वेले भाई संता संगी राजी अमृत वे कीर्तन होया पूर्णमासी तो दूसरे दिन हम किस कोल घुमाया गुरमुखड़ी ने गरीब ते उसकी मर्यादा पूर्णमासी तो दूसरे दिन यही कीर्तन बड़े आवाजियां को लै के इतना आनंद बनया कीर्तन का कि राजमाता इतने प्रभावित हुए। आप संगत जोड़ के बाहर आके ते साध संगत जोड़े जा रहे गुरमुखी देख कीर्तन का भोग पाया हुक्म होया सेवकान तुसी शब्द की हाजरी कर कीर्तन आरंभ किया शब्द पढ़िया कोई आम मिला गया मेरा कीर्तन त्याग हम इस तैयार विचारी दर्शन हर देखन के कृपा करे तो सतगुरु मेले हर हर काम से जे सुख दे तुझे एरा दी दुख भी तुझे ते आई जे भुख दे इस ही राजा दुख विच सुख बनाई तरवर काश काश सब अरपी अग्नि आग जलाई पखा फेरी पानी धोवा जो देवे सुख संगम जुड़ी गई अमृत वे एक बाबा जी विरागर लगा के जुड़े सन अकाल पुरख सवेरे सुख पढ़ी बाबा जी ने विराग दा कहन लगे भाई जी की पढ़े गरीब रवाज पखा फेरी पानी धोवा जो दे बाबा जी कह लगे कदे पखा फेरिया भी है कि एवं पढ़ी जाने कदे संगतां वास्ते पानी धोए हथ जोड़ के आने गरीब रवाज असी तो पंगतियां पढ़न दे। बाबा जी कह लगे फिर जी अमल नहीं किया तो सानू किस तरह उपदेश कर सकते असी नहीं जुड़िया कीर्तन सुना कैरी खास संगत संत महाराज संत जान सिंह जी सारा जन उन्होंने पिता जी दास
جوڑی والا سنگھ واجے تو اٹھا دیا. من چ بڑی نراش کر رہی بابا جی کی پرسنتا لینے واسطے آئے. الٹا لیا جی کسی گرمکھ نے کیا کہ اداس نہ ہو کیونکہ بابے کی تاغنا ہی کر رہا مہاپرشوں کو تاغ دے جنہوں کچھ دینا ہو ماسر اس بچے کچھ کہہ دیا جی انہوں لہر بڑھانا ہوتا ہے. کچھ اپرالا کرو سوچیا کہ پکے کا تو موسم کیونکہ اس سے بڑی ٹھنڈ ہوتی. خیال آیا کہ پانی ہے پر پانی بڑا نیو ہے چشمہ بڑی دور اتو اشنان کر کے بسا اوپر چڑھیا جائے. کوشش کی چاری سر دے تین چک لے سارا سارا تیل کے کنسٹر چشمے سے پہنچے پانی پھر لیا چڑھائی چلنی شروع کر دی. بڑا سا چڑھیا آخرکار جسے اوپر آئے تو بابا جی بھی نتنیم تو بعد باہر نکلے چیٹے گدور کے بستر ہوئے چیٹا گدور کا دہڑا مستک سے ربی دور نیترا چ ربی مستی. بابا جی کہہ رہے ہیں دس دیتے سارا جتا پانی لے کے اوپر پہنچے. بابا جی نے دور ہی ویکیا مسکرا بابے کی مسکراہٹ نکلی بڑی بستی میرے آئے کہنے لگے رکھ دو جی تیرے پانی دے تیر رکھے تو کہنے لگے کوئی نہیں تھکے ہو گے نہیں غریب نواز پاوے تھک گئے پر پھر بھی نہیں کیا. بابا جی پرسنتا بچائے کہنے لگے کوئی نہیں پاوے ایک تیر لیا جائے ہوں پنکتی پڑھ جو گے تو بن گئے آپ کو غریب ہو. بابا جی کہنے لگے پانی کہنے ماتھ کہنے کا اثر تھوڑا ہوں کمائی کر کے کئی وہ اثر پور رسنا کا بولیا کلنا تک رہے من سے جا کے کرے گی من کا بولیا یا من سے جا کے بنتا. تو بابا جی اس کا وقت کرے کہ سن بھائی کمائی کر کے دنیا نو اتنی مہان کل بابا جی نے تپسیا کی شریر جی نربل ہو گیا لکڑی دیا کوڑیاں بنا کے کھڑ کے بابا جی ساری ساری رات کھلوتے چلے اتنی بس نہیں پھر کیس بن رہے ہیں کیونکہ اس شریر کو درد ہوگی کدھر سو نہ جائے. تو اتنی مہان کرنا چاہیے ایویں تو دنیا نے پوجی بابا جی نو کیونکہ بابا جی نے دھن گرو نانک کی پوجا کی ہے اس واسطے جن نانک سدگر پوجیا تین ہر پوچھ. اج میرے دھن گرو نانک نے مہان تپسیا کی پاری کری تپسیا بڑے پاگ ہر کیوں بنائی بھائی صاحب بھائی گرو جی نے ادھر بابا پہلا کچ کھنڈ نامک نام کری نام کا خزانہ لیا پیارے سارے واسطے بابے نے نام خریدی نمرتا نمرتا سب تو وڈی ہے. بابا جی کے دھیان سر جنتی سب پرتھوی جس آئی باجو گرو گمار ہے کبھی سنی لکائی بابے پیٹ بنایا اداسی کی ریت چلائی پھر دریا سوجن کرد نام کا خزانہ یہ جرا دھی رڑ کے سارا گربت کٹ کے سدگر سی پاتشاہ دنیا ملنے واسطے تر پہ پھر کس طرح ہر گھر کے جا کے بخشا خریدیاں اور پریشام نے جوانے بےنتی کریں گے تو آپ آپ دھن ہو وڈیا پاتوں والے ہو گرمخماری پائی کہڑے پیار نال چلے گئے امرت ویلے یہ خاص بخشی درد یہ خاص سہمت درد کل جب بھی آرت کی چادر ملا کے ہنس اڈاریاں مار کے آپ صاحبان سرکھنڈ بھی جڑے ہو دیوتے بڑے تھی سارے دیوتے دیوتا کون ہوں جا دیوتے والے کام کرنا راج کون ہوں جا راجا والے کام کرنا پر دات اس نے بکی بلہائی گر اپنے دیہی سلوار جن مانتے دیوتے کی یہ کر لگی تو آؤ یہ سنگر نانک سے پاتشاہ سنیا کا پوتر پاؤن دن بخش کرو سر جی اسی طرح آپ نے کرنا

गुरु गुरु वाहे गुरु गुरु रामदास गुरु गुरु गुरु वाहे गुरु गुरु रामदास गुरु वाहे गुरु वाहे गुरु गुरु गुरु वाहे गुरु गुरु रामदास गुरु. The end of my stay in India, I am blessed.